0: در سپنتس اخون محمد باقر زیشانیس نا پروپاونیس کاتیان نو هیگنین نو پین میریم وی وی کا مچس آکاش وانی کارگیلی کا نازرین نوت
1: کم وقت میں زیادہ منافع بس ایک کلک پر کمال ہے
2: अनजान लिंक्स पर क्लिक मत कीजिए आरबीआई कहता है
3: जानकार बनिए सतर्क रहिए
0: मीडियम वेव का आकाशवाणी कारगिल का नजर इन वक्त 73 मिनट